0: چینل اب 24 گھنٹے آپ کی خدمت میں ہے. اردو شیری ہے, اردو دل نشی ہے. اب آپ کے گھر آپ کو تفریح مہیا کرانے بین الاقوامی سطح پر نئے انداز میں, نرالے انداز میں حاضر خدمت ہے. باسے بہتر اور بہتر سے بہترین کی طرف رما دما اس دور کی ضرورت اور وقت کے تقاضے کو پورا کرتا ہوا آپ کا اپنا ڈی ڈی اردو چینل.
1: श्रोताओं, अभी आप सुन रहे थे कार्यक्रम सुगम संगीत, जिसमें आज आपने सुने कुमार सानू के द्वारा गाए हुए कुछ गीत. ये आकाशवाणी का ग्वालियर केंद्र है. सुबह के 9 बजे हैं तो लीजिए प्रस्तुत है सूचना और समाचारों पर आधारित कार्यक्रम गुड मॉर्निंग ग्वालियर.
2: गुड मॉर्निंग ग्वालियर.